0: मां कसम खणा थो क़यामत जे ॾींहं जो, ऐं न मां कसम खणा थो मलामत कंदड़ नफ़्स जो। भला इंसान ईअं थो समझे छा त असां संदसि हॾनि खे मेड़े गॾु करे न सघंदासूं? छो न असां खे त संदसि आङरियुनि जा संद बि ठीक नमूने ठाहे बीहारण जी ताक़त आहे।
1: بل يريد الإنسان ليفجر أمامه يسأل أيان يوم القيامة
0: پر انسان گھرے ایہو تھو تا اگتے بھی بچھڑا کم کندو رہے پوچھے تھو تا کدھے تو اچے ایہو قیامت جو نہیں ہو
1: فإذا برق البصر

0: ویلکم بیک. اتنے بے جان سہارے تو نہیں ہوتے نا، اتنے بے جان سہارے تو نہیں ہوتے نا، درد دریا کے کنارے تو نہیں ہوتے نا. اتنے بے جان سہارے تو نہیں ہوتے نا، درد دریا کے کنارے تو نہیں ہوتے نا. رنجشیں ہجر کا معیار گھٹا دیتی ہیں، رنجشیں ہجر کا معیار گھٹا دیتی ہیں، روٹھ جانے سے گزارے تو نہیں ہوتے نا. راس رہتی ہے محبت بھی کئی لوگوں کو، راس رہتی ہے محبت بھی کئی لوگوں کو، وہ بھی عرش سے اتارے تو نہیں ہوتے نا. ہونٹ سینے سے کہاں بات چھپتی رہتی ہے، ہونٹ سینے سے کہاں بات چھپی رہتی ہے، بند آنکھوں سے اشارے تو نہیں ہوتے نا. ہجر تو محبت کو اور بڑھا دیتا ہے، اب محبت میں خسارے تو نہیں ہوتے نا. ایک شخص ہی ہوتا ہے متائے جانے بھی دل میں، ایک شخص ہی ہوتا ہے متائے جانے بھی دل میں، اب لوگ بھی سارے تو نہیں ہوتے نا. وقت ہوا ہے ایک شارٹ بریک کا، ملتے ہیں بریک کے بعد، سنتے رہیں جی اے ایف ایم نیٹورک.
1: It's 9:30 PM. This time check is brought to you by.
2: اگر خوبصورتی چاہیے تو آرش اپنائے، آرش بیوٹی کریم، ایلوویرا اور ایوکاڈو صرف 3 دنوں میں. ڈارک اسپاٹس، ایکنی اینڈ سکارز ریڈیوس کر کے اسکن کو بنائے ریڈینٹ، اسپارکلنگ اور دے شاندار میریکل گلو. آرش بیوٹی کریم.
3: جی اے ایف ایم 88 نیٹورک، سندھ کی آواز.
4: یار مچھا کیا،
5: ہر دن ہر پہر زندگی کی لہر. جی ایف ایم 88 نیٹورک، سندھ کی آواز.
6: جیکڈے تمہاں بواسیر جی تکلیف، رت اچن، سخت سور، ویہن یا ہلن میں تکلیف جڑن مسلن میں مبتلا آہو ائی آپریشن کان ڈجو تھا، تا ہانی پریشان چھن جی ضرورت نہ آئے. استعمال کریو نجات بواسیر کورس. بواسیر خونی ہوجے یا بادی، آرام لائے آزمودہ کورس. نجات بواسیر کورس ملن جو ہند ہر آچر تے صبح جو 9 وگے کھا شام جو 5 وگے تائیں. حمزہ دواخانہ، سونہری مسجد، ریلوے فاٹک، ماتلی. رابطے کے لیے فون کریو 0362-36-36-879-0312-014-01-287. سکون، اعتماد، صحت مند زندگی ڈاں قدم.
7: اواں جی اسکن ڈل ائی بے رونق لگے تھی، ہانے پہنجی اسکن کے دیو ایک نو گلو. پیش آہے وائٹ ایج بیوٹی کریم، اواں جی اسکن کے بنائے فریش، سافٹ ائی گلوئنگ. ان جو اسکن فرینڈلی فارمولو دی اواں کے ریڈینٹ لک. روزانو جے استعمال سا ہر قسم جی اسکن جے لائے پرفیکٹ. ہانے تھیو خوبصورت تھین ودی کا آسان. وائٹ ایج بیوٹی کریم، خوبصورتی جے کا چمکے ہر ڈی. بہترین رزلٹ حاصل کرن لائے وائٹ ایج بیوٹی کریم سا گڈ استعمال کریو وائٹ ایش بیوٹی سوپ. وائٹ ایش بیوٹی سوپ سا ملے چمکدار نکھار تازگی سا گڈ. وائٹ ایش بیوٹی کریم، گلوئنگ اسکن جو راز. ا پروڈکٹ بائی بایوکون انٹرنیشنل پاکستان.
8: آہ! آہ! آہ! آہ! अमड़ सिंध जे सींध में एक चमकंदड़ सितारो
9: दुखोयल इंसानियत जी खिदमत जो बेहतरीन मिसाल
8: अम्मा आयशा अस्पताल लोतकाणी चौक मातली ते औरतन जे बीमारियन जी माहिर डॉक्टरयाणी डॉक्टर अतीका सईद
9: रोजानो सुबुह जो 10 खां रात जो 10 बजे ताई मरीजन जो इलाज कंदी
8: औलाद जो न थियण औरतुन जे मखसूस बीमारियन हये में सूर चेल में सूर रत जो घट थियण कमजोरी ऐं औरतुन ऐं बारड़न जो इलाज ऐं अल्ट्रासाउंड कंदी आहे ऐं नॉर्मल डिलीवरी पिण कई वञे थी ऐं डॉक्टर अनम सईद अल्ट्रासाउंड स्पेशलिस्ट अल्ट्रासाउंड कंदी आहे
9: एड्रेस अमा आशा अस्पताल नोतकाणी चौक मातली वधीक मालूमात लाइ 2347-3241-230
8: मातली ऐं आसपास जी अवाम लाइ खुशख़बरी मातली शहर जी पहिरीं होलसेल मोहम्मदी फार्मेसी मातली जिते हर दवा अवां खे होलसेल रेट में मिलंदी मेडिकल स्टोर वारनि लाइ 12% ऐं घरू सार्फिन लाइ हर दवा 10% रियायत ते मिलंदी जेका मेडिसन असां वटि बर वक़्तु मौजूद न हूंदी उहा ॿिए ॾींहुं घुराए पूरी करे ॾींदासीं घरू सार्फ हुजे या मेडिकल स्टोर वारा उन्हनि खे राइडर जे ज़रिए स्टोर या घर ते मेडिसन पहुचाई वेंदी राइडर खे 50 रुपया ख़रीदार अदा कंदो टाइमिंग सुबुह 9 खां 6:30 शाम ताईं नोट असां वटि लूज गोरियूं या कैप्सूल न मिलंदा एड्रेस मोहम्मदी फार्मेसी नज़्द अली शेर कांटा मेन हैदराबाद रोड मातली राबते लाइ अशोक कुमार मोबाइल नंबर 03130863163
9: कैश ऐं किस्तन ते प्री कास्ट RCC घरनि जूं पकियूं छितूं लॻाइण लाइ खु़शख़बरी छा अव्हां चाहियो था अव्हां जे घरनि जूं छितूं पकियूं हुजनि त कैश ऐं किस्तन ते 50 साल गारंटी सां छितूं लॻरायो सीमेंट जी जाली ब्लॉक ऐं सस्ते में सस्ती छित लॻराइण लाइ राब्तो कंदा खुदा बख़्श खोसो मोबाइल नंबर 03002962435 एड्रेस टंडो गुलाम अली रोड मातली
10: छा अव्हां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो
9: त पोइ GAFM 90.4 मातली बदीन हिकु अहिड़ो FM रेडियो आहे
10: जेको हले थो बिना ब्रेक ऐं मुसलसल
9: ऐं हा ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो GAFM मातली बदीन
10: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
9: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा
10: 03125252786
9: जी हा 2311-25-25-786
10: GAFM रेडियो नेटवर्क
9: सिंध जो आवाज़
11: अपना शहर अपना घर मातली और मातली की आवाज़ GAFM 90.4